0: हजारों दिलों की धड़कन। आप सुन रहे हैं रेडियो हम वतन।
1: अस्सलामुअलैकुम, दिस इज मोहित पीरज़ादा इन वॉशिंगटन यूनाइटेड स्टेट्स। आज 10 जुलाई 2026 है, जुमे का दिन है। मेरे सामने बहुत सी डेवलपमेंट्स हैं, लेकिन मैं समझता हूँ कि हमारे एरिया ऑफ इंटरेस्ट में दो सेट्स ऑफ डेवलपमेंट्स बहुत अहमियत रखती हैं। एक का ताल्लुक ईरान और अमरीका से है, दूसरी का ताल्लुक पाकिस्तान के रकबे के एतबार से सबसे बड़े सूबे बलूचिस्तान से है। अमरीका और ईरान के दरमियान में गुज़िश्ता 48 घंटों के दरमियान में सूरत हाल पेचीदा से पेचीदा, ख़तरनाक से ख़तरनाक होती चली जा रही है। और अब हम ये कह सकते हैं बगैर किसी मुबालगे के कि वो जो सारा पीस प्रोसेस चला अप्रैल के बाद से, जिसके नतीजे में एक 14 नुकाती MOU साइन हुआ कहीं 16-17 जून को, वो सारा का सारा प्रोसेस जिसके अंदर पाकिस्तान ने, कतर ने, तुर्की ने, बहुत से ममालिक ने रोल प्ले किया, वो प्रोसेस सारा का सारा फेल होता नज़र आ रहा है। और गुज़िश्ता 48 घंटों में अमरीका और इसराइल की हिकमत अमली जो है वो भी बड़ी खुल के नंगी होकर हमारे सामने आ गई है। और अब ईरान की काउंटर स्ट्रेटजी क्या है अपने आप को बचाने की, वो भी बहुत खुल के हमारे सामने आ गई और बहुत बेहतर हम इसका एक एनालिसिस जो है वो कर सकते हैं। चंद कमेंट्स में बलूचिस्तान के हवाले से कर दूं। बलूचिस्तान रकबे के एतवार से पाकिस्तान का सबसे बड़ा सूबा है, आबादी उसकी कम है, लेकिन 43% पाकिस्तान का ज्योग्राफिकल लैंडमार्क जो है वो बलूचिस्तान में। 5 जुलाई से लेकर अब तक मुख्तलिफ ग्रुप्स ने, कहीं TTP ने ज़ियारत में, कहीं BLA ने किसी और जगह पे मिलिट्री कॉन्वॉय पे हमला किया, कहीं क्वेटा के करीब किसी ने हमला किया, और अब एक और जो है चखी वगैरह में जिस किस्म के हमले हुए हैं और जिसकी खबरें अभी आ रही हैं, गो कि पाकिस्तान की मिलिट्री इस्टेब्लिशमेंट या हुकूमत ने अभी उन्हें कन्फर्म नहीं किया। इन तमाम डिवेलपमेंट्स को देख के, जहाँ ये डिफरेंट किस्म के ग्रुप्स जो बज़ाहिर अलग हैं ताबड़तोड़ हमले कर रहे हैं पाकिस्तान के लॉ इन्फोर्समेंट एपरेटस के ऊपर, एजेंसीज पे, उसे देख के ये लगता है कि पाकिस्तान की ताकतवर मिलिट्री इस्टेब्लिशमेंट, जिसको हम प्रोबेबली द पावरफुल मिलिट्री इस्टेब्लिशमेंट कहते हैं, वो सबसे बड़े सूबे को गवर्न करने, कंट्रोल करने, उसे मैनेज करने में नाकाम और बेबस नज़र आती है। और ऐसा लगता है कि उससे ज़्यादा कोई बड़ी ताकतवर स्मार्ट इस्टेब्लिशमेंट जो है वो चीज़ों से खेल रही है, जो इन सारे ग्रुप्स के जरिए एक तिगनी का नाच जो है वहाँ पर नचाया जा रहा है। तो ये जो दोनों डेवलपमेंट्स हैं, अमरीका और ईरान की और बलूचिस्तान की, इस पर मैं मज़ीद एनालिसिस आपके सामने रखूँगा। लेकिन इससे पहले मैं आपके साथ एक और बड़ी इंटरेस्टिंग चीज़ शेयर करना चाहता हूँ। नजम सेठी साहब का एक प्रोग्राम हुआ करता था आपस की बात, तो मैंने भी आपके साथ कुछ थोड़ी सी इस चैनल के हवाले से और मेरे और आपके रिलेशनशिप के हवाले से आपस की बात करनी है। चंद स्क्रीन शेयरिंग मैं आपके साथ करता हूँ, बहुत इंटरेस्टिंग, नई चीज़ों को शेयर सीखना चाहिए। आज कुछ थोड़ी सी नई चीज़ें मैं आपको सिखाता हूँ। सबसे पहले आप ये देखिए, ये मेरा आखिरी वीलॉग है, लास्ट वीलॉग जो 12 घंटे पहले मैंने किया, इंडिया रॉ बॉलीवुड बलूचिस्तान वगैरह इसका नाम है। बलूचिस्तान की सूरत हाल को मैंने इसमें डिस्कस किया। आप देख सकते हैं यहाँ पर एक छोटा सा कि इसे 12 घंटे में कोई 47,047 लोगों ने अपेरेंटली बाहर से देखा है। डैशबोर्ड के अंदर से हम देखेंगे तो पता चलेगा कि इसको अब तक तकरीबन 50,300 लोगों ने देखा है 12 घंटे में। ये आज तक जब से मैं वीलॉग कर रहा हूँ पिछले 2.5 बरस में, ये लोवेस्ट पॉसिबल फिगर है किसी वीलॉग का, बावजूद इसके कि ये एक बहुत पॉपुलर किस्म का टॉपिक है। अब मैं एक मज़ीद चीज़ें आपके साथ दिखाता हूँ, क्योंकि आप में से वो तमाम लोग जो यूट्यूब के वीडियो एनालिटिक्स से वाकिफ नहीं है, आपके लिए बड़ा ये इंटरेस्टिंग होगा। ये आप देखिए कि इसमें यहाँ पर आप देख रहे हैं कि इस वीडियो ने अब तक गुज़िश्ता 12 घंटे में टोटल इंप्रेशन 272,300 जनरेट किए हैं। साथ ही आप देख रहे हैं ये 14% इसका इंप्रेशन क्लिक थ्रू रेट है। इसका मतलब है कि हर 100 इंप्रेशन जो जनरेट हुए हैं 14 घंटे के बाद भी, उनमें यानी 12 घंटे के बाद भी 14 इंप्रेशन जो है उस पर लोग क्लिक कर रहे हैं। लेकिन यहां से असल सूरत हाल आपको समझ नहीं आती, असल सूरत हाल आपको यहां से समझ आती है कि देखिए अभी तो 12 घंटे के बाद इसका क्लिक थ्रू रेट 14% है, और अगर आप गूगल पे थोड़ी सी रिसर्च करेंगे तो 12 घंटे के बाद 14% क्लिक थ्रू रेट होना भी दुनिया में वन ऑफ द हाईएस्ट रेट्स में आता है। लेकिन जब ये वीडियो शुरू हुई तो इसका क्लिक थ्रू रेट आप समझते हैं 20.9 यानी ऑलमोस्ट 21% इसका क्लिक थ्रू रेट था जो पहले 1 घंटे तक सस्टेन हुआ। YouTube के एल्गोरिदम्स का स्ट्रक्चर इस किस्म का है कि अगर किसी वीडियो का क्लिक थ्रू रेट इतना ज़्यादा हो पहले घंटे में, तो फिर YouTube को उसको ज़्यादा से ज़्यादा इंप्रेशन जनरेट करने चाहिए ताकि वो ज़्यादा से ज़्यादा लोगों के सामने वो वीडियो आ सके और वो उसे देख सकें। और दिसंबर 2025 तक मेरी हर वीडियो कम से कम भी 1 मिलियन इंप्रेशन जो है वो जनरेट किया करती थी, अब सिर्फ 20% इंप्रेशन जनरेट कर पाती है। हालांकि क्लिक थ्रू रेट भी हाई है, और मैं एक और जगह पर आपको शायद दिखा सकूं कि इसका एवरेज व्यू ड्यूरेशन आप देख सकते हैं कि 14.11 का मतलब है कि 50% के करीब है। और ये भी नीचे लिखा है कि 1.47 मोर देन द मटीरियल, अगर एक वीडियो का एवरेज व्यू ड्यूरेशन उसकी पिछली वीडियोज के मुकाबले में ज्यादा हो तो फिर उसको यूट्यूब ज्यादा से ज्यादा दिखाती है। लेकिन इस केस में वीडियो को बिल्कुल उसकी जो रीच है उसे रिस्ट्रिक्ट कर दिया गया है, ये वीडियो लोगों को नजर ही नहीं आ रही, इंप्रेशन जनरेट हो ही नहीं रहे, नजर ही नहीं आ रही, तो जाहिर है उस पर क्लिक कैसे करेंगे, देखेंगे कैसे, और आहिस्ता आहिस्ता बहुत बड़ी तादाद में जो व्यूअरशिप है वो खत्म होती चली जा रही है। जाहिर है ये एक गेम प्लान है, जिस तरह से स्ट्रेट ऑफ हॉर्मोस पे अमरीका और इसराइल का गेम प्लान है, यहां पर भी पाकिस्तान के भाई लोगों ने जो लॉ फर्म्स हायर की हुई है, जो इनके लॉबिस्ट हैं, वो गूगल के ऊपर प्रेशर डाल रहे हैं। वो तो चाहते हैं कि चैनल ही बंद हो जाए, चैनल बंद नहीं हुआ, लेकिन इसकी विजिबिलिटी को रिड्यूस करा दिया गया। और ये सारा का सारा प्रोसेस जब इन्होंने डिजिटल टेररिस्ट का डिसीजन किया 2nd या 4th January 2026 में, उसके बाद से इस चीज ने बहुत ज्यादा तेजी पकड़ ली है। पाकिस्तान के अंदर ये और भी बहुत सी चीजें करते हैं, यूआरएल ब्लॉक कर देते हैं, आवाज खराब कर देते हैं, पिक्चर नहीं आती है, बहुत ज्यादा फ्लैगिंग की जाती है कि वीडियो ठीक नहीं है, और भी बहुत सी चीजें करते हैं, लेकिन वो तमाम चीजें कभी इतनी कामयाब नहीं हो सकी जितना ये गूगल और स्ट्रोक यूट्यूब जो है उसके जरिए इसमें इनको कामयाबी हुई है। मैं एक और चीज आपको दिखाऊं, ये गूगल में आप थोड़ी सी रिसर्च करेंगे तो आपको पता चलेगा, द एवरेज यूट्यूब क्लिक थ्रू रेट फॉर ऑर्गेनिक वीडियोस टिपिकली रेंजेस बिटवीन 2% and 10%, rates consistently over 7% to 10% are generally considered above average, while 4% to 7% is the healthy standard middle ground. इससे आप अंदाजा लगा सकते हैं कि मेरा और आपका जो रिलेशनशिप है वो इतना स्ट्रांग है और इतना हेल्दी है कि मेरे व्यूअर जो हैं वो 20-21% तक उनका एवरेज क्लिक थ्रू रेट होता है, जो यूट्यूब का हाईएस्ट पॉसिबल रेट है, उसके बावजूद यहाँ पर इंप्रेशन जो है वो जनरेट नहीं हो रहे। अब चूंकि मैं अमेरिका में हूँ, मैं एक अकेली जान हूँ, मैं एक शख्स हूँ, मैं कोई इदारा नहीं हूँ, मेरे पास कोई हुकूमत की सपोर्ट नहीं है, मेरे पास जितनी भी एफर्ट है मैं जाहिर करूंगा अपने इस प्रोसेस को और इस रिलेशनशिप को बरकरार रखने के लिए, लेकिन आपसे दो चीज़ों की रिक्वेस्ट है कि आप इन वीडियो एनालिटिक्स को देखते हुए अगर सिर्फ दो चीज़ें आप करेंगे, एक मतलब एक तो ये कि वीडियो को आखिर तक देखने की कोशिश करें, वीडियो को सर्च करें, उसके ऊपर कमेंट करें, सर्च करेंगे एल्गोरिथम इंप्रूव होगा। आप में से जिन लोगों ने अभी तक इस यूट्यूब चैनल को सब्सक्राइब नहीं किया, सब्सक्राइब करें तो एल्गोरिथम इंप्रूव होगा, देर तक देखेंगे तो एल्गोरिथम जो है वो इंप्रूव होगा। तो बहरहाल ये चंद चीज़ें आप कर सकते हैं। इसके अलावा आप एक और चीज़ कर सकते हैं, ये मेरा पैट्रियन पेज है, आप इसके पेड सब्सक्राइबर नहीं बन सकते, बन सकते हैं तो बहुत ज़बरदस्त बात है, नहीं बन सकते तो आप इसको ज्वाइन फॉर फ्री करें, अपनी ईमेल इसमें दें, उससे भी मेरी रीच जो है वो बढ़ती है और मेरे जहन में बहुत सी इंटरेस्टिंग चीज़ें हैं, सब चीज़ों को भी बताया नहीं जा सकता, जो मैं आपके साथ बहुत जल्दी इस हवाले से शेयर करूँगा। तो अभी मैं इसको बंद करता हूँ एक दो चीज़ों को और मैं यहाँ से वापस आया और अब हम आते हैं अपने मेन बड़े टॉपिक की तरफ और उस टॉपिक का ताल्लुक है ईरान अमेरिका की जो इस वक्त की सूरत हाल है जो बहुत ही ख़तरनाक है। इसमें आप ये देखिए कि ईरान और अमेरिका ने गुज़िश्ता 48 घंटे में एक दूसरे पे स्ट्राइक्स एंड काउंटर स्ट्राइक्स की। सेकंड जो सेट ऑफ स्ट्राइक्स की अमेरिका ने, उसके बाद ईरान ने एक बार फिर अमेरिका के बेसिस के ऊपर कुवैत में, बहरीन में और जॉर्डन में उन्होंने टारगेट किया और अमेरिका ने फिर उसको फिर रिस्पॉन्ड किया। अमेरिका ने जब उसको रिस्पॉन्ड किया तो उन्होंने ईरान की जो सदर्न बेल्ट है, जो उसकी कोस्ट लाइन है, बंदर अब्बास के आगे पीछे उन्होंने उसे टारगेट किया। सेंट्रल कमांड का कहना यह है कि हमारा गोल यह है कि हम वंस एंड फॉर ऑल चाहते हैं कि ईरान की जितनी भी स्ट्रेट ऑफ होर्मुज़ को बंद करने की, कंट्रोल करने की कैपेबिलिटी है, हम उसे ख़त्म कर दें। इसका मतलब है कि वो ईरान के मिसाइल सेंटर्स को, बेसिस को, ड्रोन सेंटर्स को, नेवल सेंटर्स को, नेवल बोट्स को और उसके रडार सेंटर्स को मुसलसल जो है वो निशाना बना रहे हैं। अब यहाँ देखें कि ईरान ने जो हमले किए हैं जॉर्डन के ऊपर या कुवैत पे या बहरीन पे, उन्हें सऊदी अरब ने, मुत्तहिद अरब अमारात ने, कतर ने बड़ा कंडेम किया है। उनके फॉरेन ऑफिसर्स की बड़ी स्टेटमेंट्स आपको गूगल पे मिल जाएंगे। किसी ने पूरी मुस्लिम दुनिया से अमेरिका के जो हमले हैं ईरान के ऊपर उनके बारे में आवाज़ ज़रा सी भी नहीं उठाई। मेरा नहीं ख्याल कि किसी ने भी कोई आवाज़ उठाई है। अब इसमें शर्मिंदगी क्या करनी मज़ीद। तो पाकिस्तान और कतर ने अलबत्ता नेगोशिएशन और डिप्लोमेसी का रास्ता जो है दोबारा उसको ऑफर की है, ये और बात है कि उस पर अभी तक कोई प्रोग्रेस जो है वो नहीं हो सकी। ईरान के फॉरेन मिनिस्टर डॉक्टर अब्बास अरगची ने तुर्की के फॉरेन मिनिस्टर के साथ और कतर के फॉरेन मिनिस्टर और कतर के प्राइम मिनिस्टर के साथ उन्होंने बड़ी तफसीली बातचीत की है ऑन द नीड ऑफ डिप्लोमेसी, लेकिन उसमें भी कोई ब्रेक थ्रू अभी हमारे सामने नहीं आया। ईरान ने IMO इंटरनेशनल मैरिटाइम ऑर्गेनाइजेशन, जो अक़वामे मुत्तहिदा का ज़ेली इदारा है, वहाँ ईरान ने ये कंप्लेंट की है कि वो अमरीका जो मैरीटाइम सिक्योरिटी की बात कर रहा है कि हमारे तमाम मैये मैरीटाइम सिक्योरिटी के लिए हैं, वो ईरान ही का सारा मैरीटाइम सिक्योरिटी का जो ढांचा और स्ट्रक्चर है उसी को तबाह कर रहा है। इसराइल की पोजीशन क्या है? जब दो तीन दिन पहले अमेरिका के सदर अंकरा में थे नेटो के समिट के हवाले से और उन्होंने वहाँ पर स्टेटमेंट दी कि ये ईरानियंस जो हैं ये डिसऑनरेबल हैं, ये स्कम हैं, ये सिख लोग हैं, میرا یہ خیال ہے کہ جو تمام میمورینڈم آف انڈرسٹینڈنگ پیس پروسیس ہے ایز فار ایز آئی ایم کنسرن وہ ختم ہو گیا ہے. تو اس کے چند گھنٹوں کے اندر اندر لٹرلی ایک دو گھنٹوں میں ایسا لگتا تھا کہ اسرائیل کے پرائم منسٹر ویٹ کر رہے تھے. اسرائیل کے پرائم منسٹر بنیامین نتنیاہو نے میڈیا پہ یہ کہا کہ امریکہ کے صدر ڈونلڈ ٹرمپ نے انکرا کے اندر ایک بڑی امپورٹنٹ پالیسی پوزیشن انہوں نے دے دی ہے اور اب ہم ہر قسم کی ایونچویلٹی کے لیے اسرائیل جو ہے وہ تیار ہے. اس کے بعد سے یہ اسٹیٹمنٹس بڑی ریفائن ہوئی ہیں اور اسرائیل کے ڈیفنس منسٹر جن کا نام اسرائیل کیٹس ہے انہوں نے کہا ہے کہ اسرائیل ایران کے اوپر تیسرے حملے کے لیے ہر طرح سے تیار ہے اور ان کے آرمی چیف جو ہیں جو ہیڈ آف دا ملٹری ہیں ایاز ضمیر بڑا مسلمانوں والا نام ہے انہوں نے کہا ہے کہ ہنڈریڈس آف پلینس اینڈ تھاؤزنڈز آف ٹروپس آر ریڈی ٹو اسٹارٹ دی کامبیٹ آپریشن. سینکڑوں تیارے اور ہزاروں پرسونل جو ہیں ٹرینڈ وہ تیار ہیں ایران پہ حملہ کرنے کے لیے. ایران میں آف کورس بہت زیادہ پریشانی اور خوف اسٹیٹ پہ پایا جاتا ہے اور گزشتہ 24 یا 36 گھنٹوں میں ایران نے کہتے ہیں 10 ملین بیرل سے زیادہ کا تیل جلدی جلدی انہوں نے جہازوں میں ڈالا ہے ٹینکرز میں اور اسے ایکسپورٹ وہ کرنے کی کوشش کر رہے ہیں کہ وہ اسٹریٹ آف ہرمز سے باہر نکل جائے. بیکاز ایران میں خطرہ محسوس کیا جاتا ہے کہ اینی ٹائم کسی بھی وقت میں امریکہ جو ہے وہ ایک بار پھر ایران کے اوپر نیول بلاکیٹ جو ہے اسے امپوز کر سکتا ہے. اب یہ تو ہو گئے بیسک فیکٹس. اب ہم دیکھیں کہ اس سے ایک انالیسس ہمارے سامنے کیا ایمرج کرتا ہے, ایک بڑی پکچر, ایک بگ گیم ہمارے سامنے آ جاتی. وہ بگ گیم یہ ہے کہ سارا کا سارا جو پیس کا پروسیس ہوا ہے 38 دنوں کی بومنگ کے بعد, 40 دن کی آپ کہہ لیں جو ایران کے اوپر بومنگ کی گئی تھی, اس کے بعد جو یہ اچانک رک گیا, پھر پاکستان اس میں اسٹیپ ان کر گیا, پھر اس میں قطر آ گیا, سارا پروسیس جو چلا ہے جس کے نتیجے میں ایک ایم او یو ہوا ہے, اس سارے پروسیس کے پیچھے امریکن حکمت عملی یہ تھی کہ ایران کو بہلانا ہے اور ایران کو سے ٹائم بائے کرنا ہے اور ایران کا جو لیوریج ہے اسٹریٹ آف ہرمز میں جو کسی صورت ٹوٹ نہیں رہا تھا اسے کمزور کرنا ہے. اس میں ایک اور فیکٹر بڑا امپورٹنٹ ہے کہ جب یہ 40 دن مسلسل بامبنگ کی گئی, جنگ کی کیفیت تھی, تو امریکہ میں اور کوئی ٹاپک ڈسکس نہیں ہو رہا تھا. امریکہ کے مین اسٹریم میڈیا کے اوپر, نیو یارک ٹائم ہو, واشنگٹن پوسٹ ہو, سی این این ہو, سی بی ایس ہو, کچھ بھی ہو, فارن افیئرس ہو, فارن پالیسی ہو, ان کی تمام سائٹس ہوں یا جتنے بھی سوشل میڈیا کے پلیٹفارمز ہیں, وہاں پہ صرف اور صرف ایران کی جنگ چند چند گھنٹوں کے بعد ڈسکس ہو رہی تھی اور ہر ایکسپرٹ, ہر پروفیسر, ہر اکیڈیمک جو ہے وہ اس کو ڈسکس کر رہا تھا. تو امریکہ میں کوئی سبجیکٹ ہی ڈسکس نہیں ہو رہا تھا ماسوا ایران کی جنگ. اب اس پیس پروسیس کا ایک نتیجہ یہ نکلا ہے کہ امریکہ کی پبلک جو ہے دیٹ ہیز مووڈ آن. اس وقت امریکہ کا سوشل میڈیا یا مین اسٹریم میڈیا بہت حد تک اوبسیسڈ ہے اس پولیٹیکل پروسیس اور پرائمری سے, مختلف کینڈیڈیٹ سے, مختلف اکنامک ایشوز سے, بہت سی چیزیں یہاں پہ ڈسکس ہو رہی ہیں. ایران اس وقت میجر ہیڈ لائن نہیں ہے. یہ بھی وہ اسپیس ہے جو ڈونلڈ ٹرمپ نے گین کی ہے اس پیس پروسیس کے نتیجے میں, جس کا بنیادی مقصد اب یہ سمجھ آتا ہے کہ ایران کا لیوریج کمزور کرنا تھا تاکہ ایران جب نیگوسیشن ٹیبل پہ آئے تو اس کے پاس کوئی کارڈز جو ہیں وہ نہ ہوں. یہ صرف میرا انالیسس نہیں ہے, اب جتنے بھی جو بہتر انالسٹ ہیں جیسے ٹیٹا پارسی ہیں, جیسے ولی نصر ہیں, جیسے جان مشامر ہیں, وہ آہستہ آہستہ یہی چیز جو ہے وہ ایکسپلین کر رہے ہیں. میں نے تو اردو میں ایکسپلین کر دیا, وہ انگلش میں ایکسپلین کر رہے ہیں. اور یہ جو 60 دن کا ٹائم پیریڈ رکھا گیا, اس میں مقصد یہ تھا کہ ایسی صورتحال پیدا کر دی جائے کہ ایران جو ہے وہ اسٹریٹ آف ہرمز پہ جو ڈومیننس رکھتا ہے وہ ڈومیننس نہ رکھ سکے. یہی وجہ ہے کہ ایک تو ایران اور عمان جن کے ریلیشن شپ کو مانا گیا تھا پیرا 5 یا آرٹیکل 5 آف دی 14 نکاتی جو ایم او یو تھا, اسے ڈینائی کر دیا گیا, عمان پہ پریشر ڈالا گیا, عمان کو ایران کے ساتھ ایک میکینزم ڈیولپ کرنے کا موقع نہیں ملا. اس کے بعد عمان کی ساحل کے قریب سے مختلف شپنگ کمپنیز آئل ٹینکرز کو یو ایس نیوی نے انکریج کیا کہ آپ ذرا نیمے نیمے ہو کے اس طرف سے باہر نکل جائیں. ایران نے اپنی سائٹ کو امپلیمنٹ کرنے کی کوشش کی. ٹریفک اگر 130 تک نہیں پہنچی دن میں تو کم از کم 60-70 تک پہنچ چکی تھی. یہی ایران اسٹیج کے اوپر دہائی دے رہا ہے, لیکن مقصد اصل میں یہ تھا کہ ایران کی گرفت کو کمزور کرنا ہے, اس کے لیوریج کو ویک کرنا ہے. اب ایران, جیسے کہ میں نے آپ کو درجنوں دفعہ کہا کہ جب فائنل نیگوسیشن ہوگی, وین پش کمز ٹو شو, تو ایران اپنے ایران کا جو نیوکلیئر کارڈ ہے کہ وہ کیا کنسیشنز کر سکتا ہے ڈونلڈ ٹرمپ کے لیے, امریکہ کے لیے, ایران اس کے لیے ذہنی طور پہ تیار ہے. لیکن ایران کو اسٹیپ بائی اسٹیپ طریقے سے مہارت سے کھیلنا ہے تاکہ ایران کی مرضی کے خلاف کوئی ڈیل اس کے اوپر امپوز نہ کر دی جائے. اصل ایشو جو ایران کے پاس ہے, جو اصل چیلنج ہے ایران کے لیے, کہ اس نے اپنے میزائل پروگرام کو بچانا ہے, اپنے ڈرونز کو بچانا ہے, حزب اللہ کو بچانا ہے, حماس کو بچانا ہے, اور اس نے حوثیز کو بچانا ہے. ان کے ساتھ اس کو اپنے آپ کو ڈیلنگ نہیں کرنا, یہ ایران کا چیلنج ہے. دوسری طرف سے امریکہ کا چیلنج یہ ہے کہ ایک دفعہ اگر اسٹریٹ آف ہرمز کھل جائے, ایران کا کنٹرول ختم ہو جائے, باقی پھر سینکشن جائیں بھاڑ میں, پیسے جائیں بھاڑ کے اندر, ایران کا جو ریفنڈ ہے, جو فنڈز روکیں وہ بھاڑ میں جائیں. بیکاز جب ایران کے پاس کارڈ ہی نہیں ہوگا نیگوسیشن ٹیبل پہ آتے ہوئے, ایران کے پاس کوئی لیوریج ہی نہیں ہوگا, تو امریکہ اپنی مرضی سے ڈیل کرے گا. اکارڈنگ ٹو پروفیسر ولی نصر, ایرانینس کو اچھی طرح سے یاد ہے کہ کتنی محنت کر کے, کئی سال لگا کے انہوں نے 2015 کے اندر جوائنٹ کمپریہنسو پلان آف ایکشن جے سی پی او اے سائن کیا تھا اوباما ایڈمنسٹریشن سے, لیکن جب بات کانگریس تک پہنچی تو سارا کا سارا ڈھیر ہو گیا. پریزیڈنٹ اوباما کوئی بھی ریلیف ان کو نہ دلا سکے. دی اونلی اینڈ دی اونلی ریلیف جو ان کو اس وقت ملی تھی وہ یہ کہ وہ اپنا تیل بیچ سکتے تھے بین الاقوامی مارکیٹس میں, جیسا کہ ابھی ایم او یو کے نتیجے میں ان کو ملا تھا. باقی کوئی چیز امریکہ ان کو ڈلیور نہیں کر سکا, تو انہیں احساس تھا کہ جب معاملہ کانگریس میں جائے گا تو ڈونلڈ ٹرمپ ان سے نہ سینکشنز ہٹا سکیں گے نہ ان کے فنڈ ریلیف کر سکیں گے. اس لیے اسٹریٹ آف ہرمز پہ کنٹرول رکھنا بہت ضروری ہے. اب اس وقت ایران کی پوزیشن یہ ہے کہ وہ نیوکلیئر ٹاکس تب شروع کرے گا امریکہ کے ساتھ جب اس سے پہلے اس کے اسٹریٹ آف ہرمز پہ اس کے کنٹرول کو ایکسیپٹ کیا جائے. یہ وہ چیز ہے جہاں پہ ساری لڑائی ہو رہی ہے. کیا ایران سروائیو کر سکے گا یہ لیٹسٹ آن سلاٹ امریکہ کی, جو مسلسل اس وقت بھی جاری ہے, جو رات گزر گئی اس میں بھی بومنگ رہی ہے بہت سخت قسم کی. یہ وہ چیز ہے جو ہمیں اگلے آنے والے 24 سے 48 گھنٹوں میں جو ہے ہمیں دیکھنی ہوگی. پاکستان, قطر, سعودی عربیہ اور ترکی اگر پیس کی خاطر, امن کی خاطر اور ایران کی مدد کرنا چاہیں تو انہیں کھل کے یہ پوزیشن لینی چاہیے کہ اسٹریٹ آف ہرمز کے اوپر ایران کا مینجمنٹ یا ایڈمنسٹریٹو کنٹرول اگر ایک سرٹن پرسنٹیج ہے بھی, 1% واٹ ایور, یہ کوئی ایسی بڑی چیز نہیں ہے جس کے ساتھ یہ ریجن کین ناٹ لیو اپ ٹو. لیکن کوئی بھی کھل کے یہ پوزیشن جو ہے آپ دیکھ رہے ہیں کہ لے نہیں پا رہا. اب آئیں ہم بلوچستان کی صورتحال کی طرف. میں دوبارہ آپ کو ایک تھوڑا سا میں آپ کو ایک چیز دکھاتا ہوں یہاں پہ جو ہمارے لیے معاملات کو بڑا آسان بنا دے گی. یہ آپ دیکھیے, یہ بلوچستان پوسٹ ایک پبلیکیشن ہے انگلش میں, اس کی ایک کوئی اردو شردو کی پبلیکیشن بھی ہے. یہاں پر انہوں نے یہ کلیم کیا, یہ بہت سے سوشل میڈیا کے لوگ اس کا ذکر کر چکے ہیں, این آرم گروپ کلیمز کنٹرول آف چاغائی ٹاؤن, ملٹری کانوائے اٹیک رپورٹڈ ان واشک. میں تھوڑا سا آپ کو صرف نقشہ دکھانا چاہتا ہوں کہ آپ دیکھ سکتے ہیں کہ یہ ایران کا لولس قسم کا بہت بڑا بارڈر ہے. ایران کو تو ظاہر ہے اپنی سرزمین پہ کنٹرول ہی نہیں ہے, 630,000 اسکوائر مائل ان کا علاقہ ہے, آبادی ان کی تھوڑی ہے. اسرائیل وہیں سے اندر سے ہی ڈرون مینوفیکچر کرتا ہے, اندر سے ان کو مارتا ہے. تو آپ یہ نہیں کہہ سکتے کہ یہ ایران کی طرف سے ہو رہا ہے, لیکن یہ ایران کے بارڈر کے ساتھ چغئی ہے, نوشکی ہے, واشک ہے, اور یہاں پر ان ایریاز میں چغئی میں کہتے ہیں کہ یہ جو عام بینڈز ہیں انہوں نے پولیس اسٹیشنس کے اوپر, گورنمنٹ کی بلڈنگس کے اوپر قبضہ کیا ہوا ہے اور ابھی تک اسے چھڑایا نہیں جا سکا. اور یہ چغئی کی جو صورتحال ہے, واشک میں جو کنوائے پہ حملے کی بات ہو رہی ہے, اس کے اوپر ابھی تک آئی ایس پی آر کا اور بلوچستان کی حکومت کا کوئی کامنٹ جو ہے وہ ہمارے سامنے نہیں آیا. واپس آ جاتے ہیں ہم, اور اب ہم تھوڑا سا اس کا ایک انالیسس کرتے ہیں. دیکھیے, 5 جولائی سے لے کے اب تک جو تابڑ توڑ حملے ہوئے ہیں ڈفرینٹ گروپس کے بلوچستان کے ڈفرینٹ علاقوں میں, زیارت میں نیچے ملٹری کانوائے پہ حملہ ہو گیا, کوئٹہ کے قریب حملہ ہو گیا, اب یہ واشک میں حملہ ہو گیا. اس کے بارے میں ڈی جی ایس پی آر نے اپنی پریس کانفرنس میں 42 ڈیتھس کو تو انہوں نے ایڈمٹ کیا. انہوں نے یہ تو کہا کہ یہاں فتنہ اور ہندوستان اور فتنہ اور خوارج جو ہیں یہ آپریٹ کر رہے ہیں. انہوں نے کہا کہ ہم ان کو چھوڑیں گے نہیں, زمین کے آخری حصے تک ہم ان کا تعاقب کریں گے, یہ سب کچھ انہوں نے کہا. لیکن بگر پکچر کیا سامنے آتی ہے؟ بگر پکچر یہ سامنے آتی ہے کہ پاکستان کی ملٹری اسٹیبلشمنٹ, جس نے کوئی نرمی نہیں برتی بلوچستان کے ساتھ, جس نے گزشتہ چند برسوں میں ہزاروں لوگوں کو وہاں پہ شاید ہلاک ہو گئے ہوں, ہزاروں لوگ لاتعداد میں گرفتار ہیں, بہت سے لوگ دھوڑ گئے ہیں, جو سول ایکٹیوسٹ ہیں جو پروٹیسٹ کرتے ہیں جیسے مارنگ بلوچ ہیں اور بہت سی خواتین ہیں, ان کو بھی گرفتار کر لیا گیا ہے. جو ان کی وکیل ہیں آگے سے, جیسے کہ ایمان حاضر مزاری اور ان کے ہسبینڈ ہیں, ان کو بھی گرفتار کیا گیا ہے. تو آپ یہ سمجھ سکتے ہیں کہ جو کچھ سمجھ سکتی ہے پاکستان کی ملٹری اسٹیبلشمنٹ, جو کچھ ان کے ہاتھ میں جتنا وہ زور لگا سکتے تھے انہوں نے وہ زور لگایا. لیکن لگتا ہے کہ دوسری سائڈ پہ بھی کوئی ایسا اسٹریٹجک مائنڈ سیٹ ہے جو ان گروپس کو اس طرح سے استعمال کر رہا ہے کہ وہ اب پاکستان کی اسٹیبلشمنٹ کو تگنی کا ناچ انہوں نے یہاں پہ نچا دیا ہے. بیکاز یہ ڈفرینٹ قسم کے گروپس ہیں, کہیں پر یہ بی ایل اے ہے, کہیں پہ یہ ٹی ٹی پی ہے, کہیں یہ بی آر بی ہے, کہیں کوئی اور گروپ ہے, اور یہ گروپس مسلسل جو ہے لا انفورسمنٹ کے اداروں پہ حملہ کر کے پاکستان کے ریاستی ڈھانچے کو انہوں نے ایک کیوس میں مبتلا کر دیا ہے. انگورنیبل وہ میسج دے رہے ہیں کہ آپ اس کو گورن جو ہے وہ نہیں کر سکیں گے. کنٹرول پاکستانی کا ہے اوور آل بارڈرس کے اوپر, لیکن آپ انٹرنل جو اسپیس ہے, اتنی بڑی اسپیس ہے, اسے آپ گورن جو ہے وہ نہیں کر پائیں گے. اور اب یہ آپ ایکسپیکٹ کریں کہ اس میں کیا ہوگا, آپ یہ ایکسپیکٹ کریں کہ اگلے چند دنوں کے اندر اندر مجھے شک ہے کہ پاکستان کا جنرل ہیڈ کوارٹرز ملٹری جو ہے وہ ایک اور بہت فیروشس قسم کا پلان جو ہے بلوچستان کے حوالے سے انلیش کریں گے, جس کے حوالے سے پریس کانفرنس اور ٹاکس وغیرہ جو ہوں گی. لیکن دوسری طرف پرابلم یہ ہے کہ یہ جو ساری کی ساری گوریلا وارفیئر ہے, اسے جو کوئی بھی اسپانسر کر رہا ہے, یہ ایک بڑی لو کاسٹ قسم کی انویسٹمنٹ ہے جس نے پاکستان کے لیے بہت بڑا کرائسس جو ہے وہ کھڑا کر دیا. اور پاکستان کی ملٹری کا چیلنج یہ ہوگا کہ ہر کریک ڈاؤن جو ہے اس کے نتیجے میں زیادہ نفرتیں پیدا ہوں گی, اور آلریڈی یہ ساری گوریلا موومنٹ اس چیز کے اوپر تھرائیو کر رہی ہے, جو ریزسٹنس ہے کہ لوگ نفرت بہت زیادہ کر رہے ہیں پاکستان کی اسٹیبلشمنٹ سے, حکومت سے, سرکار کے ڈھانچے سے, اس لیے ان کو بہت آسانی سے ینگ ریکروٹ مل جاتے ہیں. اور جب ڈی جی آئی ایس پی آر یا کوئی اور یہ کہتا ہے کہ ہم نے اتنے مار ڈالے ہیں تو یہ نمبرس کوئی خاص میٹر نہیں کرتے, بیکاز آفٹر آل بہت بڑی آبادی ہے, ان کو ریکروٹس ہیں وہ ملتے رہیں گے. اور اس انسرجنسی کے پیچھے جو کوئی بھی ماسٹر مائنڈ ہے وہ اس وقت ہمیں جیتتا نظر آ رہا ہے. اب دو تین چیزیں اور یہ دیکھ لوں میں کامنٹ اس کے. آپ میں سے اکثر لوگ بڑی آسانی سے یاد کر سکتے ہیں کہ 2021 جب ختم ہوا اور 2022 جب شروع ہوا تو پاکستان میں بائی اینڈ لارج امن تھا. پاکستان میں فاٹا کی صورتحال بہت حد تک جو ہے وہ ٹھنڈی ہو چکی تھی, بلوچستان کی صورتحال مینیجبل لگتی تھی, آزاد کشمیر اور گلگت بلتستان میں ہر طرح سے امن تھا. لیکن اب آپ دیکھ رہے ہیں کہ پاکستان کم از کم تین ایریاز کے اندر ہمیں انسرجنسیز جو ہیں وہ نظر آ رہی ہیں. 2021 کے آخر میں 22 میں ہم یہ سوچتے تھے کہ 20 برس کی 9/11 کے بعد کی جو لانگ نائٹ آف ٹیرر تھا, جو رین آف ٹیرر تھا, جو ایک کیاس تھا پاکستان میں, اس پہ ہم نے کنٹرول کر لیا. اور ایشوز جو پاکستان میں ڈسکس ہو رہے تھے وہ ٹری سونامی تھی, ایشو ڈسکس ہو رہے تھے کہ پاکستان کی آبادی 40% سٹنٹڈ ڈوتھ کی ہے, کیلوریک ڈائٹ ٹھیک نہیں مل رہی, ہیلتھ کارڈز کی بات ہو رہی تھی, صحت کی بات ہو رہی تھی, ایکسپورٹس کو بڑھانے کی بات ہو رہی تھی, ڈائسپوراز کو پاکستان کی پالیٹکس میں انوالو کرنے کی بات ہو رہی تھی. وہ سارا کا سارا نیریٹو جو ہے وہ کریک کر گیا. ایک سورس جو ہیں ان سے میری یہ بات ہوئی جو پاکستان کی رولنگ ایلیٹ کے ساتھ ان ٹچ ہیں, تو انہوں نے مجھے کہا کہ دیکھیں جو آپ پاکستان کی رولنگ ایلیٹ کے پوائنٹ آف ویو سے دیکھیں کہ وہ اتنے کمفرٹیبل کبھی بھی نہیں تھے. ان کے اپنے جو انسٹیٹیوشنز ہیں ان کے پاس بہت زیادہ سرمایہ فنڈز ہیں, انٹرنیشنل سپورٹ کبھی ان کے پاس اتنی زیادہ نہیں تھی, جس سے ایک بڑی انٹرسٹنگ چیز ہمارے سامنے آتی ہے کہ جو پکچر ہے وہ فلپ ہو گئی ہے. جب پاکستان پیسفل تھا, ڈیولپمنٹ کا سوچ رہا تھا, ایکسپورٹس کا سوچ رہا تھا, پاپولیشن کو امپروو کرنے کا سوچ رہا تھا, سٹنٹڈ ڈیولپمنٹ کو روکنے کا سوچ رہا تھا, بچوں کو پراپر کھانا دینے کا سوچ رہا تھا, ایجوکیشنل پالیسی کا سوچ رہا تھا, تو وہ پاکستان مغرب کو نامنظور تھا, انایکسیپٹیبل تھا, وہ ان کو خطرناک لگتا تھا. ایک ایسا پاکستان جس میں جگہ جگہ سول وار کی سی سچویشن ہے, جہاں سٹنٹڈ گروتھ کی بات نہیں ہو رہی, جہاں کوئی ایکسپورٹس پہ کام نہیں ہو رہا, یہ والا جو پاکستان ہے یہ ویسٹ اسے اس کو ہر طرح سے ویسٹ کی سپورٹ جو ہے حاصل ہے. اینڈ دیٹ از کوائٹ اے پوائنٹ فار اس ٹو بی تھنکنگ. ابھی اتنا ہی, پھر آپ سے ملاقات ہوتی ہے. تھینک یو, اپنا خیال رکھیں.